उनकी सेवा करे बिसेखे मधुर बचन साहेब उनको भाखे चाकर सिंगन को ही राखे चाकर सिंगन